नमस्कार, आकाशवाणी गुवाहाटी महाबाउ समाचार सुन्नुहोस्। थर्क अधिकारीबाट राज्यको उलाउ परिस्थिति सामान्य उन्नत भए तापनि बाणीको विभीषिका जारी रहेको छ। अहिले पनि 9 जिल्लाका 24 राजाचक्रका 763 गाउँ उलाउमा डुबिरहेका छन्। उलाउमा हालै 5,24,733 मानिस क्षतिको सम्मुखीन भएका छन्। उलाउमा हिजो सराइदेउ जिल्लामा अरू 2 मानिसले ज्यान गुमाएका छन्। यसलाई लिएर राज्यमा यो पालिको उलाउमा मृत्यु हुने मानिसको संख्या 68 भएको छ। राज्यमा अहिले पनि 37,424 मानिसले साहाय्य शिविरमा आश्रय लिएका छन्। ठाउँ ठाउँमा पानी कमे पनि सर्वाधिक क्षतिग्रस्त सराइदेउ र शिवसागर जिल्लाको विस्तृत अञ्चलका वासस्थानहरू पानी, हिलो र लेदोको तल छन्। खाद्य र वासस्थानको समस्याको साथै पानी सुकेपछि हुन सक्ने रोगलाई लिएर जनता चिन्तित भएका छन्। स्वास्थ्य विभागले क्षतिग्रस्त अञ्चलहरूको जनताको सुविधाको लागि पर्याप्त औषधि मजुद राखेको छ र स्वास्थ्यकर्मी नियोग गरेको छ भने राज्यका स्वास्थ्य मन्त्री

अशोक सिंहलले प्रकाश गर्नुभएको छ। बाढी क्षतिग्रस्त अञ्चलहरूमा उद्धार र सहाय्य अभियान जारी छ। प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो पुनः टेलिफोनद्वारा केन्द्रीय मन्त्री सर्बानन्द सोनोवालसँग कुराकानी गरी बाढी परिस्थितिको जानकारी लिनुभएको छ। श्री सोनोवालले यो सन्दर्भमा भन्नुभयो कि केन्द्रीय सरकारले राज्यको बाढी परिस्थिति समाप्त गर्नको लागि सबै सहयोग अघि सार्ने कुरो प्रधानमन्त्री नरेन्द्र मोदीले आश्वासन दिनुभएको छ। यो अभूतपूर्व बाढी परिस्थिति सन्दर्भमा केन्द्रीय मन्त्री सभाको बैठकमा पनि छलफल भएको छ भने उहाँ उल्लेख गर्नुहुन्छ। प्रधानमन्त्रीको निर्देश अनुसार केन्द्रीय सरकारको एउटा आन्त मन्त्रालयको टोली राज्यमा उपस्थित भई क्षतिग्रस्त जिल्लाहरूको तीव्र गतिमा परिस्थितिको मूल्याङ्कन सुरु गरेको छ भने श्री सोनोवालले जान्न दिनुभएको छ। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले हिजो फेसबुक लाइभद्वारा उलाउ परिस्थितिलाई लिएर प्रतिक्रिया व्यक्त गरी भन्नुहुन्छ कि सराइदेउ, शिवसागर, जोरहाट र गोलाघाट जिल्लाको 19 राजा चक्रका 1,040 गाउँ उलाउको चपेटमा छन्। मुख्यमन्त्रीले भन्नुभयो कि उलाउ क्षतिग्रस्त अञ्चलहरूमा मन्त्री विधायकहरूले उद्धार र सहाय्य अभियान तदर्थ

सूचना दिनुभएको छ। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले हिजो फेसबुक लाइभद्वारा उलाउ परिस्थितिलाई लिएर प्रतिक्रिया व्यक्त गरी भन्नुहुन्छ कि सराइदेऊ, शिवसागर, जोरहाट र गोलाघाट जिल्लाको 19 राजा चक्रका 1,040 गाउँ उलाउको चपेटमा छन्। मुख्यमन्त्रीले भन्नुभयो कि उलाउ क्षतिग्रस्त अञ्चलहरूमा मन्त्री विधायकहरूले उद्धार र साहाय्य अभियान तदारक गर्नु उपरान्त जिल्ला प्रशासन, विभिन्न दल संगठन, स्वेच्छासेवक र राज्यका विभिन्न प्रान्तका मानिसले सक्रिय रूपमा साहाय्य अभियानमा अंशग्रहण गरेका छन्। साहाय्य अभियानको अंश हिसाबले सरकारले अहिलेसम्म 14,400 क्विन्टल चामल, 2,236 क्विन्टल दाल, 58,975 क्विन्टल खाने तेल लगायत आवश्यक सामग्रीको व्यवस्था गरेको छ भनी उहाँले जान्न दिनुभएको छ। मुख्यमन्त्रीले प्रधानमन्त्रीसँग राज्यको उलाउ परिस्थिति सन्दर्भमा कुरो गर्नुका साथै केन्द्रीय गृहमन्त्री अमित शाहसँग पनि टेलिफोनद्वारा कुराकानी गरेको कुरो उल्लेख गर्नुहुन्छ। राज्यको हालैको उलाउ परिस्थिति तथा क्षयक्षतिको जानकारी लिनको लागि केन्द्रीय सरकारले प्रेरण गरेको आन्तमन्त्रालयको टोली हिजो सराइदेऊ जिल्लामा असम सरकारका प्रतिनिधि र शीर्ष प्रशासनिक अधिकारीहरूसँग बैठक गरेका छन्। बैठकमा राजमन्त्री केशव महन्तको साथै सराइदेऊ जिल्ला आयुक्त डाक्टर नेहा यादव, ज्येष्ठ प्रहरी अधीक्षक सुरजित सिंह पानेश्वर, राज्य विभागका विशेष सचिव भास्कर पेगु लगायत अन्यान्य अधिकारीहरू उपस्थित रहेका थिए। श्रोताहरूले समाचार सुन्नुहुन्छ आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट। हालैको उलाउमा क्षतिग्रस्त अञ्चलको जीवन र सम्पत्तिको सुरक्षामा अग्राधिकार दिँदै असम शक्ति वितरण कम्पनी लिमिटेड एपिडिसिएलले राज्यमा जम्मै परिस्थितिमा निरापद र निर्भरजोग्य विद्युत सेवा निश्चित गर्नलाई प्रचेष्टा जारी राखेको छ। शिवसागर, जोरहाट, सराइदेऊ, धुबुरी र बङाइगाउँ लगायत कतिपय जिल्लामा देखा परेका उलाउ परिस्थितिको परिप्रेक्ष्यमा एपिडिसिएलले यो प्रचेष्टा ग्रहण गरेको हो। लोकसभामा आज लोक परीक्षा संशोधनी विधेयक 2026 उपस्थापन गरिनेछ। यो विधेयकद्वारा लोक परीक्षा ऐन 2024 संशोधन गरिनेछ। केन्द्रीय मन्त्री डाक्टर जितेन्द्र सिंहले यो विधेयक उपस्थापन गर्नुहुनेछ। उल्लेखयोग्य कि गत शुक्रबार केन्द्रीय मन्त्री सभाले परीक्षामा असत उपाय अवलम्बन र प्रश्न कागज फाजिल उजुरीको कडा शास्ति सुनिश्चित गर्नको लागि फास्ट ट्रेक अदालत गठनको विधेयकमा अनुमोदन गरेको छ। ग्लासकमा चलिरहेको कमनवेल्थ गेम्स 2026 मीराबाई सानुले भारोत्तोलनमा देशको भएर स्वर्ण पदक हासिल गरेकी छन्। उनले महिलाको 48 केजी शाखामा मुठ 190 केजी भारोत्तोलनले अभिलेख सृष्टि गरी गर्दछिन्। 31 वर्षे भारोत्तोलनले स्नेसमा 85 केजी र क्लिन एन्ड जार्कमा 105 केजी भार उठाएर नयाँ अभिलेख गर्न सक्षम भएकी थिइन्। सुन्दै हुनुहुन्थ्यो समाचार पुरा भयो।

श्रोताबिन, हामी आकाशवाणी गुवाहाटी महाबाहु शाखाबाट प्रसारित नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। हाम्रो यो कार्यक्रम प्रसारण भइरहेको छ मेडमयको 411.5 मिटर, तदनुसार 729 किलो हर्ट र एफएम ब्यान्डको 101.6 मेगा हर्टमा। स्टुडियोको घडीअनुसार समय अपराह्नको 3:21:45 भएको छ। यसका साथै कार्यक्रममा म थर्क अधिकारी एकचोटि सम्पूर्ण श्रोताहरूलाई स्वागत जनाउँदै प्रस्तुत गर्दैछु आजका हाम्रा कार्यक्रमहरू। कार्यक्रममा अब सुन्नुहोस् रोजगार समाचार। आसाम पावर जेनेरेसन कर्पोरेसन लिमिटेडमा रिक्त भएका एसिस्टेन्ट म्यानेजर र जुनियर म्यानेजर पदको लागि आवेदन खोजिएको छ। एसिस्टेन्ट म्यानेजर पदको सङ्ख्या 35 वटा, यसका 10 वटा पद इलेक्ट्रिकल र सिभिल शाखाका प्रार्थीको लागि, 6 वटा पद मेकानिकल शाखाका प्रार्थीको लागि, 4 वटा पद

0: ह्युमन रिसोर्स शाखाका प्रार्थीको लागि तीनवटा पद, इन्फर्मेसन टेक्नोलोजी शाखाका प्रार्थीको लागि र दुईवटा पद इन्स्ट्रुमेन्टेसन शाखाका प्रार्थीको लागि। प्रार्थी संश्लिष्ट शाखामा बिई, बिटेक अथवा तीन वर्षीय पाठ्यक्रमको डिप्लोमा भएको हुनुपर्दछ। ह्युमन रिसोर्स शाखाको पदको क्षेत्रमा प्रार्थी एमबिए वा पिजिडिएम भएको हुनुपर्दछ। तनखा महिनामारी 37,300 रुपियाँदेखि 1,12,000 साथै 14,200 रुपियाँ ग्रेड पे र अन्यान्य बनस रहनेछ। जुनियर म्यानेजर पदको सङ्ख्या 31, यसका 12 इलेक्ट्रिकल शाखाका प्रार्थीको लागि, 9 सिभिल शाखाका प्रार्थीको लागि, 6 मेकानिकल शाखाका प्रार्थीको लागि र 2 पद इन्फर्मेसन टेक्नोलोजी र इन्स्ट्रुमेन्टेसन शाखाका प्रार्थीको लागि। प्रार्थी संश्लिष्ट शाखामा इन्जिनियरिङ डिप्लोमा भएको हुनुपर्दछ। तनखा महिनामा मारि 25,000 रुपियाँदेखि 92,000 साथै 12,100 रुपियाँ ग्रेड पे र अन्यान्य बोनस रहनेछ। जम्मै पदको क्षेत्रमा प्रार्थीको उमेर 21 28 वर्षभित्र हुनुपर्दछ। सम्पूर्ण तथ्य र आवेदनको वेबसाइट भयो www.apgcl.org। आवेदनको अन्तिम मिति जुनियर म्यानेजर पदको क्षेत्रमा 21 र एसिस्टेन्ट म्यानेजर पदको क्षेत्रमा 23 तोकिएको छ। रेलवे रिक्रुटमेन्ट बोर्डमा 6,565 टेक्निसियन पदको लागि आवेदन खोजिएको छ। टेक्निसियन ग्रेड 1 सिग्नल पदको सङ्ख्या 323। सुरुवातमा तनखा महिनामारी 29,200 रुपियाँ साथै अन्यान्य बोनस रहनेछ। प्रार्थी फिजिक्स, इलेक्ट्रोनिक्स, कम्प्युटर साइन्स, इन्फर्मेसन टेक्नोलोजी अथवा इन्स्ट्रुमेन्टेसन विषयमा बिएससी डिग्री भएको हुनुपर्दछ अथवा यसको कुनै एउटा शाखामा बिई वा इन्जिनियरिङ डिप्लोमा भएको हुनुपर्दछ। प्रार्थीको उमेर 18 वर्षदेखि 33 वर्षभित्र हुनु आवश्यक छ। टेक्निसियन ग्रेड 3 पदको सङ्ख्या 6,238। सुरुवातमा तनखा महिनामारी 19,900 रुपियाँ साथै अन्यान्य बोनस रहनेछ। उमेर 18 वर्षदेखि 30 वर्षभित्र हुनुपर्दछ। प्रार्थी उच्च माध्यमिक परीक्षामा उत्तीर्ण भएको र आइटिआई सर्टिफिकेट भएको हुनुपर्दछ। सम्पूर्ण तथ्य र आवेदनको वेबसाइट भयो indianrailway.gov.in। आवेदनको अन्तिम मिति 29 तोकिएको छ। सुन्दै हुनुहुन्थ्यो रोजगार समाचार पुरा भयो। श्रोताबिन, हामी आकाशवाणी गुवाहाटी महाबाहु शाखाबाट प्रसारित नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। अब प्रस्तुत छ वार्ताको कार्यक्रम पर्यावरण प्रदूषण र मानव जाति। शीर्षकमा सुन्नुहोस् एक वार्ता। वार्ताकार हुनुहुन्छ निर्मल उपाध्याय।
1: पर्यावरण प्रदूषण र मानव जाति। मानिस अनि जीवजन्तु बस्नको निम्ति पर्यावरणको स्वच्छता एकदमै आवश्यक छ अनि यिनीहरूको स्वास्थ्यलाई स्वच्छ पर्यावरणको खाँचो पर्दछ। नत्र दूषित पर्यावरणको कारणले मानिस तथा अन्य प्राणीहरूलाई भयङ्कर रोगहरू लाग्न सक्छन्। विशेष गरी पर्यावरण संरक्षण गर्नु हो भने पर्यावरण दूषित कसरी हुन्छ भन्ने कुरालाई पहिला बुझ्नुपर्ने हुन्छ। जल, वायु, भूमि आदिको सम्मिलित रूप नै पर्यावरण हो, जहाँ मानिस तथा अन्य प्राणीहरू बसोबास गर्ने गर्छन्। जल अर्थात् पानी। पानी सम्पूर्ण जगतको निम्ति नभई नहुने तत्त्व हो। मान्छेको शरीरमा त झन् 70% पानी हुन्छ भनिएको छ। मान्छेको शरीरमा लाग्ने 100 भन्दा धेर रोगहरू पानी पिउँदा नै नियन्त्रण हुने कुरा चिकित्सकहरू निश्चित गर्दछन्। दिनभरिमा एकजना औसत मान्छेले 3 पानी पिउनु पर्छ भनेर स्वास्थ्य विशेषज्ञहरू परामर्श दिने गर्दछन्। यसरी शरीरमा पानीको यति ठुलो आवश्यकता छ भने पानीको महत्त्व आफै स्पष्ट हुन्छ। तर आजका दिनहरूमा पानीका स्रोतहरू अथवा नदी, सागर निकै मैलो हुँदै गइरहेको बताउँदै वातावरण विशेषज्ञहरू निकै डराइरहेका छन्। जल प्रदूषित हुने कारणहरू। जल अथवा पानी आजभोलि मैलिएर जानुका कारण धेरैवटा छन्। विशेष गरी

0: आजको विश्वको पहिलो समस्या भनेको नै जनसङ्ख्यामा अन्धाधुन्ध प्रकारले वृद्धि हुनु हो। जनसङ्ख्या वृद्धि हुनासाथै मानिसहरूको बचाइ सम्बन्धी आवश्यकताहरू बढ्दछन्। यसैले गर्दा बाक्ला जङ्गलहरू मासिन्छन्, बस्ती र ठुल्ठुला सहरहरू बसाइन्छन्। वन जङ्गल मासिएपछि स्वाभाविकै वन्य प्राणीहरू मासिन्छन्, अनि संसारमा जुन प्रकारको जीवन चक्र हुन्छ त्यो सञ्चालन हुन पाउँदैन। वन जङ्गल मासिएपछि जलस्रोतहरू सुक्दछन्, मानिसहरूले आफ्नो घरका मैला कुचेला लगेर झोडा खोलामा हाल्ने गर्दछन् र यसरी पनि पानीका स्रोतहरू मैलो हुँदै गइरहेका छन्। गाउँ बस्ती सहर बजारहरू भएर बग्ने झोडाहरू कुनै पनि स्वच्छ देखिँदैनन्। सिमेन्टका बोराहरू, सेनिटेसन नेपकिनहरू, सामान बोकेर ल्याइरहेका रित्ता पानी सिसाहरू, खाली बोतलहरू, गुटखा र सुपारीका खोलहरू आदि जति पनि घरबाट निस्किएका त्याज्य पदार्थहरू हुन्छन्, ती सबै आफ्नो घर नजिकको झोडामै फ्याँक्न हामी अभ्यस्त भइसकेका छौँ। अनि यो बानी डरलाग्दो गढे घाउ भएर हाम्रो दिनचर्यासित मिसिएर बसेको छ। यसरी फ्याँकिएका मैला कुचैलाहरू बर्खामा बगेर नदीमा र नदीबाट सोझै सागरमा पुग्ने गर्दछन् र बगेर गएको मैलाले सागरलाई दूषित पानीको कारणले पानीभित्र बस्ने जीवजन्तुहरूको स्वास्थ्यमा निकै गडबडी ल्याइरहेको छ। अनि कतिपय प्राणी त दूषित पानीकै कारणले लोप भइसकेको वातावरणविदहरूले बारम्बार बताइरहेका छन्। संसार तीन भाग पानी र एक भाग जमिन मिलेर बनिएको छ। यसै भएर पनि जमिनमा भन्दा धेरै प्राणीहरू पानीमा उत्पत्ति भएका छन्। तर मान्छेले गरेको प्रदूषित व्यवहारले पानीमा बस्ने ती प्राणीहरूलाई निकै समस्या भइरहेको छ। त्यति मात्र नभएर मानिसहरूले शौचालयहरू भव्य प्रकारले निर्माण गर्छन्, तर त्यसको नाला निकासी भने झोडाहरूमा गर्छन्। यसरी माथिल्लो गाउँले गरेको मैलाबाट तल्लो गाउँका मानिसहरू प्रभावित बनिरहेका छन्। मानिसहरू नै आजको संसारमा मान्छेको दीर्घकालको निम्ति शत्रु बनिरहेका छन्। वायु अथवा हावा जीवनलाई चाहिने अर्को मुख्य अथवा अपरिहार्य तत्त्व हावा हो। हावामा अक्सिजनको मात्रा घटेर कार्बन डाइअक्साइडको मात्रा बढ्यो भने स्वाभाविकै मानिसको स्वास्थ्यमा विकार उत्पन्न हुन्छ। वायु प्रदूषणका कारणहरू के त भन्दा
1: एक छोटे सेन्ट्रालका